0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: हवस्त आदरणीय श्रोता, आदित्य भारको यो प्रस्तुति कार्यक्रम आराधना अब अहिलेलाई यति नै। यो प्रस्तुतिबाट

0: एजुकेशन एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभिल।
3: कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
4: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
5: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
6: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा, शुक्रपथ विशाल बजारको अगाडि र लाखेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
3: आदरणीय श्रोता, कार्यक्रम वन्दना अहिले यहाँ सुन्दै हुनुहुन्छ। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: पातली ए पातली
2: किन गोक्र सुक्ने गरी कराएको?
1: यहाँ मेरो सुट छैन, कमिट छैन, यो घरको कुरै अर्को छ।
2: यो चाहिँ के हो नि?
1: ओहो, बिहामा जानु पर्यो, राम्रो सुट चाहियो।
2: कस्तो? उही श्रेष्ठ टेलरिङ बाग बजार जाने नि, भने जस्ता कपडाहरू सही छिटो र राम्रो डिजाइनको सिलाइ हुन्छ।
1: वाह मेरी पातली,
3: राम्रो डिजाइन, छिटो सिलाइ र रेडिमेड पोसाकहरूको लागि सम्झनुहोस् श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार काठमाडौँ।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
6: सम्पर्क नम्बर 5320411 9802076788।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।

0: खिलौन न पर्ने जर्मन प्रविधि बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
2: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
3: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
4: आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: अध्यात्म ज्योति 104.8। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती।

हवस्त आदरणीय श्रोता, कार्यक्रम वन्दनाको समय यति नै। कार्यक्रमबाट अहिलेलाई प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। आजको यहाँको दिन अत्यन्त सुखद रहोस्, मङ्गल रहोस्, यही कामनाका साथमा नमस्कार।

Ojo Beat, Ojo Beat.

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: गोल्ड पैलेस सुप्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेंट एंड फाइनेंस कंपनी लिमिटेड यहाँ को विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबीबीएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

रेडियो अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भजन प्रवाह। नमस्कार, कार्यक्रम भजन प्रवाहमा म सभ्यता तिवारी यहाँलाई स्वागत गर्दछु। आदरणीय श्रोता, यो प्रस्तुतिमा अब 8 बजेसम्म यहाँ सुमधुर भजनहरूका साथमा रहनुहुनेछ।

0: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। FM अध्यात्म ज्योति 104.8 सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं पिउखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
9: सम्पर्क नम्बर 5320411 98026788।
7: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। कार्यक्रम भजन प्रवाहमा यहाँ अहिले सुन्दै हुनुहुन्छ केही

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह।

0: अगरबत्ती आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
0: हजुर, विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह।

देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।

0: खेलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। व्यावसायिक सन्देशहरूपछि कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। आदरणीय श्रोता, यस कार्यक्रम भजन प्रवाहमा यहाँ अहिले सुन्दै हुनुहुन्छ केही सुमधुर भजनहरू।

0: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। FM अध्यात्म ज्योति 104.8
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 98 018 30 007।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032345
1: 9849528781।
3: अहिले सुन्दै हुनुहुन्छ

0: 9 0 32 45 54
1: 98 49 5 28 7 81
2: अहिले सुन्दै हुनुहुन्छ।

कार्यक्रम भजन प्रभाको समय आजको लागि पूरा हुन लागेको छ। यस कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। हवस् त, नमस्कार। यहाँको आजको दिन शुभ रहोस्।

我就比，我就比，我就比。

आदरणीय श्रोता एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: एफएम अध्यात्म ज्योति को अब को प्रस्तुति कार्यक्रम शुभ प्रभात।
1: नमस्कार आदरणीय श्रोता, कार्यक्रम शुभ प्रभातमा यहाँलाई स्वागत छ। अबको करिब करिब एक घण्टा म प्रस्तोता युवेन्द्र यो कार्यक्रममा यहाँलाई केही सुमधुर भजनहरू सुनाउनेछु।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजन सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात एफएम अध्यात्म ज्योति 104.8 श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबास सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
1: टुगेदर वी डेलिभर
2: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
1: ल लिनुहोस्
2: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
1: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
2: स्वाद मात्र होइन प्रेम पस्कने
3: स्वाद मात्र होइन प्रेम पस्कने
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ

0: गर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थ बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808-30007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जे जे ज्वेलर्सकै किन्नुहोस्।
5: जे जे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411, 9802076888।
4: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
7: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आधुनिक श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 8:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: आहा निता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
2: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
3: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
5: पातली ए पातली
6: किन गोक्रो सुक्ने गरी कराएको
5: यहाँ मेरो सुट छैन कमिट छैन यो घरको कुरै अर्को छ
6: यो चाहिँ के हो नि
5: ओहो बिहामा जानु पर्यो राम्रो सुट चाहियो
6: कस्तो उही श्रेष्ठ टेलरिङ बाग बजार जाने नि भने जस्ता कपडाहरू सही छिटो र राम्रो डिजाइनको सिलाइ हुन्छ
5: वाह मेरी पातली
7: राम्रो डिजाइन छिटो सिलाइ र रेडिमेड पोसाकहरूको लागि सम्झन होस् श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार काठमाडौँ

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: पर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड।

0: ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
0: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजनको क्रम

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
2: सम्पर्क 9808030007।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्गानिक खानाका परिकारहरू।
3: सेमिनार गोष्ठीका लागि उपयुक्त।
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस। कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164
4: 9032454
3: 9049528781।
5: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841829820 मोबाइल नम्बर 9841829820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

अवस्त आदरणीय श्रोता प्रस्तुत यो भजनका साथसाथै कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र बिदा माग्दछु नमस्कार।

अध्यात्म ज्योति, अध्यात्म ज्योति।

यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
1: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
0: त्यसैले शुद्धता नै खोजौं।
2: जेजे ज्वेलर्स
3: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
5: सम्पर्क नम्बर 5320411 9820076888।
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
6: कहिले अहिया एकातिर कहिले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि तिर
7: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
6: अहिले भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
7: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
4: सम्पर्क 9808300007।
8: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
5: पातली, ए पातली,
6: किन गोक्रो सुक्ने गरी कराएको?
5: यहाँ मेरो सुट छैन, कमिट छैन, यो घरको कुरै अर्को छ।
6: यो चाहिँ के हो नि?
5: ओहो, बिहामा जानु पर्यो, राम्रो सुट चाहियो।
6: कस्तो? उही श्रेष्ठ टेलरिङ बाग बजार जाने नि, भने जस्ता कपडाहरू सही छिटो र राम्रो डिजाइनको सिलाइ हुन्छ।
5: वाह मेरी पातली,
7: राम्रो डिजाइन।

0: एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: पर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल। ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुने छ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभर को जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR-Lax 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लैक्सेटिव ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। SR-Lax प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जॉयफुल, पेट स्वस्थ जीवन सरल। SR-Lax नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9800183007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्म

giorni.

श्रोता यहाँहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

1048.

0: Barcelona.
1: FM AJ 104.8. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: Chuche Pack.
1: Barcelona.

104.8.

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

खिलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।

0: सजावट रहित चाँदी का एक्सक्लूसिव गहना लगायत भाँडाहरू, विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरू को लागि सिल्भर प्यालेस, न त ठगिने डर न मिसावट को चिंता, हरेक सामान मा 100% शुद्धता को ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस, पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं पिंखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्स को उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
9: One oh four eight.

0: Flashback.
1: Én a minadika

1048.

रेडियो श्रोता, सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: 104.8.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

48.

0: 1048
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत

0: लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैङ्क मुनि। सम्पर्क नम्बर 5320411 9802076888।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
6: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
7: जाडो भएपछि लगाउनु परेन त?
6: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
7: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
6: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

0: खेलाउन पर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल। ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: One oh four eight.

0: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9832454,

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

0: 248. सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
4: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
5: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई में
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

0: गर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल। ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: One oh four eight.

0: 248. आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
2: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: स्वेटर, ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
4: जाडो भएपछि लगाउनु परेन त?
3: खै मलाई त लगाउनु परे छैन त। मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
4: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
3: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032345054,
5: 9949528781।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9820076888।
7: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: One oh four eight.

सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: 104.8 MHz।
1: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444.
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
1: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: Wow, wow.
1: Down na down.
0: Out, out. Shrash the tail.

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: كم تستنبيه تستنى
1: خلاص الاحمر
2: FMEG 104.8 MHz.

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

0: कार्यक्रम अध्यात्म ज्योति 104.8 MHz।
1: FMAJ 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8 MHz.
1: FMAJ 104.8 MHz मा यहाँहरु अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरुबाट।

0: कार्यक्रम अध्यात्म ज्योति 104.8 MHz
1: FMAJ 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएम एजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: वन जंगल पनि बेच्छन्, देवी देउराली पनि बेच्छन्, यही मालाले त मान्छेले मान्छेलाई पनि बेच्छन्। क्यारे
1: बेच्छन् मात्रै, बेचिसके साइला, बेचिसके

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6

0: FM AG 104.8 MHz.
1: For you, in fact, coming up next up.
0: FM AG 104.8 MHz.

0: प्यालेस शुक्लपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपलब्ध हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: प्यालेस सुप्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: Wow, wow.
1: Down, down.
0: Out, out. Stretch the tailoring.
1: Yeah, baby, yeah.
2: Silver State, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: सिल्भर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345 4235356

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्वेस्टमेंट एंड फाइनेंस कंपनी लिमिटेड यहाँ को विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबीबीएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: ओल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि सम्पर्क नम्बर 5320411 98026788
5: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320711 98026788।
1: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9032445054,
4: 9049528781।
6: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
7: जाडो भएपछि लगाउनु परेन त?
6: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
7: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
6: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
8: नेपाल ब्याङ्क समृद्ध व्यवसाय कर्जा।
9: तपाईँको समृद्धि र सम्पन्नताको लागि हाम्रो साथ, मात्र 5.97% ब्याज दरबाट प्रारम्भ, रु 10 करोड सम्मको कर्जा सुविधा,
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर,
9: 7 कार्य दिन भित्र निर्णय,
8: आवश्यकता अनुसार चालू पुँजी, स्थायी चालू पुँजी तथा स्थिर चालू पुँजी कर्जा सुविधा,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

FM is 104.8.

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिल्यै जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
8: सम्पर्क नम्बर 5320411 98026788
9: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

FM AJ 104.8 मेगाहर्जमा अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही सदाबहार हिन्दी फिल्मी गीतहरूबाट।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: एनबीएल अटो लोन।
6: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल। 5.72% ब्याज दरबाट प्रारम्भ, 60% फाइनान्स सुविधा।
5: कर्जा अवधि 5 वा 7 वर्षसम्म।
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032445 54,
3: 9849, 5287181।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
5: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर,
4: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
6: पिक्सी फर द कम्फर्टेबल।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
10: सम्पर्क नम्बर 5320411 98026788।
7: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: भन्दा पुरानो चाँदीको एकमात्र सोरुम
1: सिल्भर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: ओल्ड प्यालेस शुक्लपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736
1: श्रेष्ठ टेलरिङ
2: चिर परिचय यहाँ श्रेष्ठ टेलरिङ
3: नेपाल बैंक सरल कृषि कर्जा
4: समृद्ध बन्छ हाम्रो देश तपाईको मेहनत र हाम्रो साथले मात्र 5.72% ब्याज दर न्यूनतम रु 3 लाख देखि अधिकतम रु 20 लाख सम्मको कर्जा सुविधा
3: परियोजना लागतको अधिकतम 80% सम्म कर्जा प्रवाह
4: आवश्यकता अनुसार चालू पूँजी तथा आवधिक दुवै विकल्प उपलब्ध
3: कर्जा अवधि अधिकतम 10 वर्ष सम्म सरल प्रक्रिया तथा सुलभ ब्याज दर
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: क्याप्टेन रेग्मीज फार्म हाउस
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस
3: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्गानिक खानाका परिकारहरू
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
3: सम्पर्क नम्बर
2: 9141470161
3: 9032454
2: 9295287

आदि श्रोता यहाँहरु अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

नमस्कार, स्वागत अभिवादन कार्यक्रम भक्ति सन्ध्यामा। साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति सङ्गीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 स्टुडियोको टेलिफोन नम्बर 4525401 फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।

0: आउने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थबुस्ट प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 9808688।
6: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
7: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ। अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
4: सिन्स 1975

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र संतुष्टिको लागि।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: पर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुने छ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9800183007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
9: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411, 9800076888।
9: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
12: सम्पर्क नम्बर
11: 9841470164,
12: 9032345054,
11: 9049528781।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

त आदरणीय श्रोता, साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: दुखाई सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
3: सम्पर्क 9800183007।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411, 9800076888।
4: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: पुरानो भान्साघर चामल स्वाद आज पनि उस्तै।
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्साघर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR-Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लैक्सिटिव ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। SR-Lax, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। SR-Lax नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9800183007।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौँ।
8: जेजे ज्वेलर्स
6: प्रस्तुत छ
8: जेजे ज्वेलर्स।
6: जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू

0: कदमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि। सम्पर्क नम्बर 5320411 9802076888।
1: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस,
3: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्गानिक खानाका परिकारहरू,
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
3: सम्पर्क नम्बर
2: 9141470164,
3: 9832454।
2: 9849528।

आदरणीय श्रोता एतिन्जेल हामी एफएम अध्यात्मज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्मज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: बिहानको 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबहानी असाके 1948, सृष्टितो गताब्दा 1955-88, 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, करेर गताब्दा 5127, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, आषाढ़ महिनाको 15 गते सोमबार, तदनुसार जुन महिनाको 29 तारिक सन 2026, शुद्ध ज्येष्ठ शुक्ल पक्ष पूर्णिमा तिथि, मूल नक्षत्र शुक्ल आनन्दादि योग विष्टिकर्ण लुम्ब योगा। आज चन्द्रमा धनु राशिमा अवस्थित श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य मिथुन राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:12 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनामा।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल,

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।

0: अध्यात्म ज्योति 104.8
1: आदरणीय श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको यो प्रभातकालीनीय प्रस्तुतिमा हुनुहुन्छ। आज सोमबारको विशेष प्रस्तुति शिवमय बिहानीमा पुनः एकपटक म प्रस्तोता युवेन्द्र यहाँलाई स्वागत गर्दछु। आज पवित्र सोमबार, भगवान शिवको प्रिय दिन। भगवान शिवको नामबाट आजको यो दिन सुरु गर्दा मन शुद्ध हुन्छ, आत्मा शान्त हुन्छ। आउनुहोस् हामी सबै मिलेर शिव ध्यानमा केही क्षण समर्पित।